0: ध्यान दिअन्तु। ग्रीष्म प्रवाहको ध्यानले रखी पशुपक्षीमानको अंशुघातरु रक्षा गरिबा पाई पदक्षेप नियन्तु।
1: गृहपालित प्राणीको दिन 11 टा